0: है हौसले कहाँ जा को कतलो चाप को चल गो मेरे कुछ हौसले माने दिने शरकी छे मो सवारे सोदाने सरहदार बिरावर गनिया शेव देखो दे जारे कफते सर मिले कुरे में बितने मारे सार सग माने माला भावे मावदाला खुदे सार पिया माला भावे मावदाला खुदे कोल बकोल वेद छने दिने शरे सोदाना आवा बिरावर गनिया शेव देव खुदे देंगे मेरा निया कुरे में जबराना हाथ वो माने तालिया भी आवे काल मेरी तदस्ते फिर मेरे फरहुदा निया सरदारे कुतर में
1: मारसले आए आए
0: نکردمنو خود ازدان کنه فر از دراگان که تی درام بشری دو آوا برخانی آشنبه تی پالگری نمیگو هزار و حفظه سواره زیلان و حیدر آج برگا اجیسانه برگا عجید مالا بسکانه زورو بجی بقاشا کو بسیناری واتو لی دبریو ما بله در بو برگا لی دان البشن بالا مامی عبدالا خواهی حال بکنی رشو عرب اجتلا فرسی مو خمو لبرگا خاتون اید مالا فرح و زیلان آگر نشینی و قری و حلا بگریو ما بله تو میشم را بجایی حال سعید اجتلا فرسی تا چگری دگو با مبسری تبسری با بیت کم نبتا بیازار و حفظه سواره زیلان و حیدر آو آی
2: تو تو
0: بله کلام نیست کانی زور همو آوازه شوارا خود را برکا داده دیم گلاده تقینم در شواسک بابا دیخم بله وقت وانا گلک باشا گوشت وانا دگری حیث دیواسک بابا نشکلیم نخست